भरो साई दुख लभ जो दुख लभ जो साई दुख लभ जो पंढरीनाथ पांडुरंग विठ्ठल भजो पंढरीनाथ पांडुरंग विठ्ठल भजो प्रतिवासा साई देव विठ्ठल भजो भजो साई विठ्ठल भजो विठ्ठल भजो साई